0: खूबसूरत दिल किसी से नफरत नहीं करता, या तो छोड़ देता है या बस जुनेश हूँ। टांग से डेरा माने ना जुनेश, थैंक यू सो मच, अस्सलाम वालेकुम।
1: वालेकुम सलाम, असलम भाई ना, सलाम अलैकुम।
0: वालेकुम अस्सलाम, वालेकुम अस्सलाम। अब्दुल हादी से अच्छे रहेंगे शे
1: यार, डियर सही असलम भाई ना, टांग ना फैजान ये वहां।
0: अच्छा जी, फैजान ने फैजान से अच्छे रहेंगे खे।
1: माशाल्लाह डियर सही असलम भाई, बस डियर मुदा पास में काल दर कौ को माल से काल वर कौ को
0: नो बस दा था सुदा गडेर मुदा बस कालु ने कोई जान मुरा ना, बिल्कुल जीव रकड़े रकड़े दे दावले بس اللہ دے خیر کی، اللہ دے تاثر مصروفیات بخیر و خوشحالو سر حل کی اور ختم کی،
1: آمین آمین، بس دواگانی کو انشاءاللہ اس در روزانہ کال در تکو پروگرامو چمو یا دوا
0: انشاءاللہ ضرور یا دو بد یار زمنگ رو ریخا
1: او خوشحال اس کے بعد اس کے درمان سے نسا تاس ورش ہم پوزے اس کی معلوم آتیل اس کی معلوم
0: آہا
1: او بس دغا دو شہم خدوش دیدی اس کی معلوم
0: مننا جی، مننا مننا، شکریہ تشکر
1: گانا
0: خواہ
1: سلیم مراتا جانا نرا سرا سکرا در میں سر وکڑ دی
0: دادا چاد جی
1: سلیم مروات
0: سلیم مروت
1: جی جی سلیم مروت والا گانا تھا
0: اوکے جی کا پیدا شول بالکل درد پلے کوم خر رشتہ درد تے ما
1: او بس دغه سام بھائی کنا سمیرا او خیر بے دی منا نہ کو ڈیرا
0: ڈیرا جاتا منا نہ فیضان او ڈیرا ساتھ شکریہ او سنگا اسنا کاسمیٹکس پاکستان پخپل راوڑی نور توای کنا
1: بس نور تا بین سره دا درخواست کو مونږ خبر د شیمپو دا تیل خو ضرور خپل استعمالوم دی لیر وخت
0: ډیر مننه فیضان ډیر شکریہ قدر منشي
1: زتمانو سے دا سلیم کې چې خیر تا عبد الهادی تا بندیوان تا او بس چې ورونو مې زه غار وي سمران تا کول ورونو ته دوغان سلامونه وایو بس یو خرا کولې جان مننه ابراهیم سے تا
0: اوکے جی وعلیکم السلام

इंटरेस्टिंग इंटरेस्टिंग जॉब हाँ ये नहीं तो जी पैसे भूया पैसों तो सड़ाई खून दी ना तो से पहले पैसों तो सड़ाई खून दी व्याया व्याया हाँ जी हाँ जी हाँ जर से खबर है टाइम रुसा काम है जर से खबर होगा अच्छा पैसे तो इंटरेस्टिंग जॉब सही था साझे प्रोग्राम सरोवर हुआ इंशाल्लाह प्रोग्राम आखिर के जॉब देर कौन दे कल का जहान में फर्क है जी जी जर सर जर का वह टाइम काम दे देर कॉलू न दी जी होता हूँ जर सर बात कर जर सर जर सर जर सर आओ जी जैना वजीर था जर सर जर सर पीवी सही लपास का ओके जी वालेकुम सलाम وعلیکم السلام و رحمت اللہ وبرکاتہ اللہ حافظ دکال کا ولی جہان مننا تھینک یو سو ویری مچ سایہ سایہ خورا کے وڈو میل نزی خبر ہے مچلا ہو رہی دا شا خبر ہے جیوے کنا قابل مسلمان تر سوائے شا خوا خار سوائے چا غا مسلا سن دا جنا ختمی جی

0: چلیں ٹھیک ہے. ایک اور میسج ہے کہ السلام علیکم حکیم صاحب, کہتے ہیں کہ ایک بہت چھوٹی سی بات ہے لیکن بہت ٹینشن میں ہوتا ہوں اور بار بار ذہن میں وہ بات آتی ہے اور جس کی وجہ سے کہتے ہیں کہ میں سارا دن اپنے آپ کے ساتھ باتیں کرتا ہوں اور غصے کی حالت میں گھبراہٹ ہوتی ہے. اس کا کیا مسئلہ ہے اور میرے ساتھ کیا مسئلہ ہے اور اس کا علاج کیا ہے؟ تو جی حکیم صاحب بتائیے گا آپ.
1: دیکھیں اس کا پہلی تو بات ہے کہ آپ تھوڑا سا سوچو بچار میں زیادہ نہ پڑیں. سٹریس ہے یا ٹینشن ڈپریشن, اس چیز کو ذہن پہ نہ آنے دیں. اور بعض دفعہ ایسا بھی ہوتا ہے کہ ہمارے خشکی وغیرہ یا اس
0: قسم کے معاملات ہو جاتے ہیں
1: تو کچھ لوگ جو ہیں وہ بہت زیادہ ڈپریس ہوتے ہیں کسی چیز کو لے کے, اس میں جانا حل نہیں ہے. ہاں باقی یہ ضرور ہے کہ اگر آپ اس سے زیادہ ہیں پریشان ہیں تو پھر کوشش کریں کہ ایک دفعہ ذرا فیس ٹو فیس مل لیں.
0: ٹھیک ہے,
1: کیونکہ جب ہم آپس سامنے سامنے بیٹھ کے بات کریں گے تو آپ کی جو شخصیت ہے یا آپ کے جو ذہن میں ہے ایک تو وہ بھی کلیئر ہوتا ہے.
0: ایسی بات ہے,
1: خالی نبض وغیرہ نہیں دیکھی جاتی, اس کی فیس ریڈنگ کی جاتی ہے, اس کی پوری باڈی کو پڑھا جاتا ہے, پھر دیکھا جاتا ہے کہ کیا معاملہ اور
0: کیا تکلیف ہونا اس کا.
1: کوشش کریں کہ آپ اگر تھوڑا سا ٹائم نکال کے ذرا مل لیں تو اس کا ایک مستقل حل جو ہے وہ سامنے آ سکتا ہے.
0: ٹھیک ہے بالکل, کیونکہ جناب آپ جب ملتے ہیں حکیم صاحب کو براہ راست, آپ کا نظری بدنی معائنہ ہوتا ہے تو آپ کو حکیم صاحب دیکھتے ہیں, آپ کی کیفیت دیکھتے ہیں, آپ حکیم صاحب سے فیس ٹو فیس بات کرتے ہیں, کیونکہ ابھی آپ کو حکیم صاحب دیکھ تو نہیں رہے نا. سو آپ کا بہتر یہی ہے آپ کے لیے کہ آپ الشفا دواخانہ تشریف لائیں. الشفا دواخانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانگ سٹی میں, ایک مرتبہ پھر ایڈریس نوٹ فرمائیے, الشفا دواخانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانگ سٹی. انشاءاللہ آپ کی ہر قسم بیماری کا تسلی بخش علاج کیا جائے گا بغیر ٹیکے کے, بغیر آپریشن کے اور بغیر کسی سائڈ افیکٹ کے. سو جناب آپ کو بتاتے چلیں کہ دیسی طرح کے علاج میں نہ کوئی انجیکشن یوز ہوتا ہے نہ کوئی اور چیز یوز ہوتی ہے, انشاءاللہ دیسی جڑی بوٹیوں سے آپ کا علاج کیا جائے گا. دیسی طرح کا علاج ہے, اس کا کوئی قسم کا کوئی سائڈ افیکٹ نہیں ہے. انشاءاللہ جو بھی استعمال کرے گا آپ بالکل صحت یاب ہوں گے اور جو بھی آپ کی پرانی بیماری ہے وہ بھی ختم ہو جائے گی. ایک اور میسج ہے کہ السلام علیکم, میں رضوان بات کر رہا ہوں, میری عمر 18 سال ہے اور میرا جو ویٹ ہے 135 کے جی ہے, مجھے کمزور ہونا ہے, میں کیا کروں؟ حکیم صاحب سے پوچھ لیں. جی حکیم صاحب 18 سال کی عمر میں 135 کے جی
1: بہت زیادہ وزن ہے. اور دوسرا یہ ہے کہ اب اس کی کیا وجوہات ہیں,
0: ایسی بات
1: کہ اتنی عمر میں تو ماروسی تو نہیں ہے کہ خاندان میں کوئی موٹاپے کا شکار ہو, تو اس کے لیے بہتر تو ہے رضوان صاحب کہ آپ
0: دواخانہ
1: خود ملیں.
0: ہاں
1: ٹھیک ہے, وہ زیادہ بہتر ہے کیونکہ یہ نارمل سے بھی بہت زیادہ ہے. دیکھنا یہی ہے کہ اس کی وجوہات کیا ہے, کیونکہ 135 کلو وزن کم نہیں ہے, بہت زیادہ ہے, تو آپ بذات خود مل لیں تو وہ زیادہ بہتر ہے.
0: چلیں ٹھیک ہے. سو اس کے علاوہ حکیم صاحب یہ بتائیے گا کہ ابھی میں نے بات کی انجیکشن کی, جو لوگ بڑے خوش ہوتے ہیں انجیکشن کی طرف جاتے ہیں کہ سر درد ہوا انجیکشن لگوا لیا, آج کل تو جب میدے میں درد ہوتا ہے یا جلن ہوتی ہے تو ہم ٹیکا لگوا لیتے ہیں, انجیکشن لگوا لیتے ہیں. سو یہ بتائیے گا کہ ٹیکا جو ہے انجیکشن, اس سے ہمیں کیا نقصان ہو سکتا ہے, اس کے بارے میں ذرا نقصانات بتائیں آپ.
1: دیکھیں نقصانات تو بالکل ہوتے ہیں, اگر جہاں فائدے ہیں وہاں نقصانات بھی
0: ظاہر سی
1: بات یہ ہے کہ اگر آپ اس مرض کو صحیح طور پہ سمجھ کے اور کوئی بھی طریقہ علاج استعمال کر لیں, آیورویدک ہے یا ہومیوپیتھک ہے یا طب ہے یا ایلوپیتھک ہے,
0: ٹھیک ہے,
1: لیکن بات یہ ہے کہ آپ مریض کی تشخیص کریں اور اس کے مطابق جو آپ بہتر سمجھتے ہیں آپ وہ طریقہ کار اپنا لیں. باقی جہاں تک آپ ہائی ڈوز یا اسٹیرائڈس اگر استعمال کرتے ہیں تو وہ وقتی تو آپ کو ریلیف دے سکتے ہیں,
0: ایسی بات,
1: لیکن مستقل طور پر ہو سکتا ہے کہ وہ اتنے کارگر نہ ہوں.
0: ٹھیک ہے,
1: دوسرا یہ ہوتا ہے کہ آپ اس مرض کو وقتی طور پہ دبا دیتے ہیں لیکن اس کے اثرات جو ہیں وہ کچھ عرصے بعد پھر دوبارہ.
0: اچھا حکیم صاحب, میں نے ایسے بندے بھی دیکھے ہیں جو ہر رات ٹیکا لگواتے ہیں دردوں کا,
1: بس مسئلہ یہ کہ ہم لوگ
0: ابھی ہو گئے ہیں نا
1: شارٹ کٹ استعمال کرتے ہیں کہ یار زیادہ ٹائم نہ, ہمیں ہمارے پاس اتنا ٹائم نہیں ہے. میرے ساتھ خود کئی دفعہ ایسا وہ اتفاق ہوا ہے کہ لوگوں نے کہا ہے کہ یار یہ ہو سکتا ہے 3 سے 4 ہفتے پیریڈز ہے یہ چلے گا, تو ان کی کوشش یہی ہوتی ہے کہ بس ایسا کریں کہ کوئی ہفتہ 10 دن کی دوائی ہو हाँ। और इसके बाद मर्ज जो है वो छोड़ जाए, लेकिन ऐसा होता नहीं
0: है। होता नहीं है बिल्कुल,
1: मर्ज जल्दी जान नहीं छोड़ता। अगर आपकी बॉडी में कुछ चली गई है तो वो उसे बाहर निकालना कुछ टाइम दरकार हो।
0: ऐसी बात है कि साहब एक बंदा था तो वो कह रहा था कि मेरी 20 साल पुरानी है बीमारी, 20 साल पुरानी
1: जी
0: है।
1: जी।
0: और वो कहता है कि मेरा इरादा तो यही था कि मैं 7 दिन की दवाई खाऊंगा और ठीक हो जाऊंगा। मैंने कहा कभी कभार होता है कि बंदा ठीक भी हो जाता है, लेकिन ज्यादातर केसेस में आपको थोड़ा सब्र, क्योंकि जो जिसी तरह का इलाज है
1: सही
0: ये बड़े आराम से काम करते हैं, क्योंकि ये आपकी बीमारी को जड़ से खत्म करता है।
1: उसमें देखना ये होता है ना कि उसकी पूरी बॉडी को सामने रखना है, उसके मैदे को, उसके जिगर को, इसके अलावा क्या है। और दूसरी बात ये होती है कि इसकी खुराक की एक मकदार है।
0: ऐसी बात है बिल्कुल,
1: हम उससे तजावज नहीं करते हैं कि हमने अपनी मकदार को रखना है।
0: ऐसी बात,
1: इसीलिए ये रत्ती में, माशों में, तोलों में, तो चीज ये है कि आप उसको जब, लेकिन कुछ अरसा जब आप उसे चलाते हैं
0: बिल्कुल ऐसी बात,
1: तो उसका रिजल्ट भी इंशाल्लाह बेहतर आता है और मुकम्मल तौर और मुस्तकिल तौर पर आता है।
0: बिल्कुल ऐसी बात है। किन साहब, ये जो स्टेरॉइड्स के बारे में अभी आपने बात की है, ये स्टेरॉइड्स जो है ये एक नशे की तरह है। किन साहब, जब तक आप लेते रहेंगे आप ठीक रहेंगे।
1: आप एक जल्दी करना चाहते हैं मर्ज को, मुझे रिलीफ मिले, तो आप जाहिर बात है उसको पूरी ताकत से दबाएंगे।
0: हाँ जी।
1: और उसके लिए आप फिर हाईडोज या स्टेराइड इस्तेमाल करेंगे, वो वक्ती तौर पर दबा देंगे, लेकिन वो स्टेराइड्स हैं वो फिर उसके जो आफ्टर शॉक्स हैं वो आना शुरू होते हैं। फिर जब वो आते हैं तो फिर पता कहता है यार ये मैं उसका दूसरे एक के उस चीज का फिर वो आदि, मैं ये चीज इस्तेमाल करूंगा तो बस ठीक है, मैं ठीक हो जाऊंगा।
0: ऐसी बात है,
1: लेकिन वो बाद में मसाइल पैदा हो जाते हैं। बहुत
0: ऐसी बात है। सो इसके अलावा समय निक्रम, मैं भी आपको पर्सनली यही मशवरा दूंगा कि आप देसी तरह का इलाज की तरफ आएं। इंशाल्लाह जब भी आप देसी तरह का इलाज की तरफ आएंगे आपकी जो बीमारी है वो जड़ से खत्म होगी। और इंशाल्लाह यही मकसद है अलशिफा दवाखाना का भी। अलशिफा दवाखाना के जो काबिल और तजर्बाकार हकीम है, हकीम सैयद मशकूर अहमद शाह साहब, इनका भी यही कहना है, इनका भी यही मतलब है कि आप देसी तरह का इलाज की तरफ आए। देखें, आप एक दवाई पूरी उम्र खाने के लिए तैयार होते हैं, लेकिन आप एक ऐसी मेडिसिन कभी नहीं लेते जिससे आपकी बीमारी जड़ से खत्म होती है। तो जो देसी तरह का इलाज है इसका यही मकसद है, यही इसका तरीकाकार है कि ये आपकी बीमारी को इंशाल्लाह जड़ से खत्म करता है। आपकी कोई भी बीमारी है, आपको तंग किया हुआ उस बीमारी ने कि आपका जो मसला है वो मुस्तकिल तौर पर हल नहीं हो रहा है, तो इंशाल्लाह जो देसी तरह का इलाज है आपकी बीमारी को जड़ से खत्म करेगा और आप सेहतमंद जिंदगी गुजारेंगे। देखिए जी, सेहत है तो जिंदगी है। आपके पास दौलत है, शोहरत है, पैसे हैं, गाड़ियां हैं, लेकिन आपकी सेहत नहीं है। आप शुगर के मरीज हैं, आप ब्लड प्रेशर के मरीज हैं, आप मैदे के पेशेंट हैं, आप दर्दों के मरीज हैं, तो आपकी ये दौलत, ये शोहरत, ये बंगले, ये गाड़ियां किस काम की है? देखें, आपकी सेहत ठीक नहीं है तो आपको खाने का भी दिल नहीं करता। आप पानी के गिलास भी नहीं पीते हैं कि यार मेरी कमर में बहुत ज्यादा दर्द है, पानी पीने का भी दिल नहीं कर रहा है। तो ऐसा होता है, अपना ख्याल करें, अपने बड़ों का ख्याल करें, ठीक है जनाब। क्योंकि आपके घर में जो बुजुर्ग होते हैं, आपके बड़े होते हैं, आपकी अम्मी है, अबू है, देखें एक जो बरामदा होता है वो सतून पर कायम होता है, पिलर पर कायम होता है। जब वो पिलर गिर जाता है तो पूरी छत गिर जाती है उसकी। एक जो खानदान होता है वो एक बंदे पर मुनहसर होता है, दो बंदे पर मुनहसर होता है। देखें जी, आपको अपना आप जो है ना बड़ा आम लगता होगा, लेकिन आप अपने खानदान वालों के लिए कुल कायनात हैं, आप उनके लिए बहुत ही कीमती हैं। सो खुदार आपने इलाज कराएं। जिस किस्म का भी आपको बीमारी है, आप मायूस हैं, तो इंशाल्लाह आपकी मायूसी अलशिफा दवाखाना खत्म करेगा। अलशिफा दवाखाना, शवाल मार्केट, नस्त ट्रैफिक पॉइंट, टांग सिटी। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम जी, कौन और कहां से मेरे भाई? द किम शीशे دساسو کم دې وی باندې خبره کوله غواړم وای چې دا امام چې سورہ نه نه نه نه نه چې داسې نو ورو داسې هیڅ کیسه هم خبره نستا دا د خلکو خبرې دي او چې کم دسی طریقه علاج دا حکیمان چې څومره ادی کنا دی دیسی طریقہ علاج وی دا دیسی جڑی بوٹیاں تر شوی او دین لو چ کم دا انگریزی علاجونه دی اغي چ سمر هم خلق استعمال وی اغي سرا اغي نقصانونه چ کنا زیاتی جی ور سرا سیدا مزید دی بری کہ حکیم صاحب نے ہم پختن کوم سس ریڈیو وار وی ٹھیک ہے حکیم صاحب. پیارے بھائی کہہ رہے ہیں کہ ہم نے سنا ہے کہ جو حکیموں کی دوائیاں ہوتی ہیں دیسی طریقہ علاج ہوتا ہے, اس میں اسٹیرائڈ ہوتا ہے اور اس سے گردے فیل ہوتے ہیں. میں نے کہا یہ لوگوں کی باتیں ہیں, حکیم صاحب آپ خود بتائیں.
1: دیکھیں بات

0: लेकिन आप लोग हमें ज्वाइन कर रहे हैं और हमारा ज्वाइन करने की आपके पास नंबर है हमारा 03449363666 के ऊपर, देखते हैं कौन है हमारे साथ। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम मोहम्मद अली गरा बुड्ढा से बोल रहा हूँ।
0: जी मोहम्मद अली भाई गरा बुड्ढा से, कैसे हैं जनाब आप और कैसा है आपका गरा बुड्ढा?
1: बहुत टाइम हो गया, बस मैंने बोला एक कॉल करो, पैसे कॉल कर तो है खाली पैसे।
0: अच्छा तो आज आपने माशा
1: हमारे पास
0: पैसे डलवाए आपने हैं जी?
1: बस मैंने पैसे मैंने बोला खरीद भाई से ज्यारत करवाऊँ।
0: अच्छा क्या बात है, आजकल हमारा एक सीन चल रहा है, हम महीने में एक बंदे को पूरे महीने का पैकेज भी करा के देते हैं, ठीक है?
1: तो माशाल्लाह सारा नसीब ही जी ना।
0: वो कल एक बंदे ने मुझे कॉल की हुई थी, मेरे बासों ने बड़े मजे की, मुझे बड़ी हंसी आई ना, तो उसने कहा कि भाई जो है ना इस दफा फिर कुरंदाजी होगी ना। मैंने कहा जी बिल्कुल कुरंदाजी होगी और एक बंदे को हमने पूरे महीने का लगा कर देंगे ना। तो वो कहते हैं मेरी पर्ची अगर ना निकले तो निशान लगा लीजिएगा, ठीक है? वो कहते हैं निशान लगाइएगा मेरी पर्ची के ऊपर। मैंने कहा दो नंबरियां नहीं होती वेकेशन के पास, जिसका निकलेगा वही बंदा जो है विन करेगा। तो मोहम्मद अली कैसे हैं आप, ठीक हैं खरीय से हैं?
1: बिल्कुल तकलीफ है, मैंने बोला यार कोई ऐसी चीज है आपकी कंपनी में।
0: चार माह हो गए मुझे ये शोर मचाते हुए कि मैदे के लिए हमारा 150 रुपए का सिरप है, आपको अभी तक समझ नहीं आई एक इतनी सस्ती चीज हमारी।
1: ठीक है वो सिर्फ सिर्फ
0: मंसूर जनरल स्टोर टांग के सदाम प्लाजा जैसा उन्होंने को मिल वैसी केसा नाला हाजमा कंट्रोल सिरप
1: जरा इंशाल्लाह
0: बस वो गिनो ते बात गैस है या बदहजमी है या कब्ज है या खट्टे दिकारा ने
1: या बस
0: जेरी भी तकलीफ है सारी दी सारी तकलीफ 150 रुपए नाल खत्म थी सी इंशाल्लाह।
1: अल्लाह हुक्म अल्लाह हुक्म दनाल सारे अल्लाह कपनी को आगू करे थे इंशाल्लाह दुआ सलाम देने पाए।
0: बस ठीक है जी
1: सारे प्रोग्राम सुन दे पाए उन्हें को दुआ सलाम।
0: अच्छा ठीक है
1: कुछ स्पेशल दुआ सलाम।
0: चलो ठीक हो गया, बहुत मेहरबानी जनाब मोहम्मद अली गरा बुड्ढा से हमारे साथ है। और भाई आजमी के लिए मैं आपको यकीन कहता हूँ कि यकीन से एक बात आपको बता रहा हूँ कि भाई हाजमा के जो सिरप है ना वो बाजार के अंदर जो 250-300 रुपए के मिलते हैं ये उसी क्वालिटी का है, क्योंकि ये डायरेक्ट फैक्ट्री से आप तक पहुंच रहा है, इसके अंदर किसी की कोई कमीशन नहीं है, किसी की कोई वोट नहीं है, डायरेक्ट फैक्ट्री से आप तक एक चीज जब पहुंचती है तो उसके बहुत सारे अखराजात उसमें निकल जाते हैं। कोई डिस्ट्रीब्यूशन का खर्चा नहीं है, कोई दुकानदारों का खर्चा नहीं है, कोई डॉक्टर का खर्चा नहीं है, डायरेक्ट आप तक चीज पहुंच रही है। यही वजह है कि हमने इसकी कीमत देहात मुनासिब रखी, 150 रुपए कीमत है। कॉलर हमारे साथ हैं, अस्सलाम वालेकुम।
2: वालेकुम सलाम खलील भाई, के हाल खैरियत है?
0: जी अल्हम्दुलिल्लाह बिल्कुल ठीक ठाक। सारे नाल परदेसी भाई जनाब मुलाजिम दुकानदार रणवाल कोल मदरसा सुहेल दिनालू वाले ने पहनी हुई गाल है।
2: बिल्कुल बिल्कुल, मैं मुलाजिम दुकानदार परदेसी गाल करे ना पे सुहेल मदरसे दिनाल, मेरी दुकान है ते घर भी प्रोडक्ट मिलते हैं,
0: दुकान दे मिल देन ते घर च मिल देन सारे प्रोडक्ट सारे तुहाडे कोल हुण पहुंच चुके हैं जितने भी हैं केसन दे।
2: बिल्कुल खा मखाई में होंगे, कोई दसा को पता नहीं होगा ला, कोई मंगते थे तो बस मंगवा छोड़े आपको
0: को कोई कोई लोग सारे को ना तंगी थे पे उन्हें दुकानदार वो आदमी यार तो अरे एडे प्रोडक्ट इन तो अरे एडे प्रोडक्ट इन कि असन जल मंगवाने ने सारे पूरे डू खाने जे रहना भरे छ वंदन केसन कंपनी ना तोरे पास ही में किया पियो।
2: बिल्कुल जर खाना जी दे मुंशी दे मैं गंड की के मैं के और ताकत प्लस से वो पेट वाला जे रहना पकी है ना वो जे रहना सारे रख जा जे रहना
0: उम्मीद है, लेकिन एडवांस अगर बुकिंग करवा छोड़िए तो बहुत अच्छी गाल है के पता नहीं लगता गादन गाक ते मौक दा पता नहीं लगता था थी सकते जिम्मे दुकानदार हूं तो दर्जन दर्जन दूदू दर्जन गिनन लग गए खत्म ही थी सकती कोई पता नहीं लगता सही।
2: बिल्कुल बाकी तो जे प्रोडक्ट चंगे प्रोडक्ट पता लगवाने काम दे वास्ते है ना।
0: हाँ बिल्कुल तो दसना जरूरी है सही जरूरी है समझे तो वो तक समझ आ सही।
2: बाकी खलील भाई एक आदमी मेरे को जाए वो गंदी खर्ची नमूना जे रहना पिंडा कोई
0: शायद जरा चित्रोड़े हिन या एलर्जी खारिश है ना इंदे वास्ते तो पहले भी दसा है कि सारा जरा हेयर ऑयल है ना सिर ते लावण वाला तेल ठीक है जी इन 17 जड़ी बूटियां ने ए एलर्जी इन अशियां को बिल्कुल खत्म कर देने बिल्कुल
2: वो मजदूरी करे ना ते वो दे सीना पी लेना ते जे रहना
0: بہت سارے فائدے ہیں تے اے الرجی واسطے بہت سارے لوگ استعمال کرندے ہیں خارش واسطے الرجی واسطے چدروڑے ٹائپ جڑے تھی ویندے ہیں جی میں لاسو بالکل او ختم تھے ویسن تے مزید خرشی وی نتی سی اون دے بعد سارا جڑا ساوے رنگ والا صابن ہے گو پمپل والا ٹھیک ہے جی اون دے نال جسم دو گنسن تے بالکل الرجی خارش ختم تھی ویسے اون دے نال بالکل ٹھیک ہے جی
2: بس ٹھیک تے بس بھائی کے دوستاں سلام کہنے پے تے نعمان شیخ کو خاص سلام کہنے کہیں
0: چلو جی ٹھیک ٹھیک ہے تہاڈے سلام پہنچ گئے جی بہت شکریہ اور رنوال سے ہمارے ساتھ موجود ہے ملازم پردیسی اور آپ اپنی باتیں بتا رہے تھے تو جناب آپ لوگ بھی کال کر سکتے ہیں ہمارا نمبر 0344-936-3366 کیسن طاقت پلس ایک ایسا خوبصورت پروڈکٹ ہم نے آپ لوگوں کو دی ہے کہ اب لوگ اسے اتنا ریگولر استعمال کرنے لگے ہیں اسپیشلی بھائی میں ان خواتین سے کہوں گا کہ بھائی آپ کے گھر کا خرچہ آپ کے گھر کا سب کچھ آپ کا گھر کا ایک ہی بندہ فرد ہوتا ہے جو مرد ہے وہ پورا کرتا ہے اور وہ سب کے لیے سوچتا ہے لیکن اپنے لیے وہ نہیں سوچتا وہ پہلے بچوں کے خرچے پورے کرے گا بیوی کے کرے گا سب کے کرے گا اپنا بعد میں سوچتا ہے تو آپ اس کے لیے سوچیں اس کی صحت کو برقرار رکھنے کے لیے جو وہ جو آپ کے لیے محنت کرتا ہے جو توانائی جو ہے ضائع کرتا ہے اس کے لیے کم از کم ایک دو پیک طاقت پلس کے رکھیں اور رات کو سوتے وقت دودھ میں اس کو ایک آدھا گلاس پلا کر ضرور تاکہ اس کی صحت بحال رہے اور وہ آپ لوگوں کے لیے اسی طریقے سے توانائی سے کماتا رہے کالر ہمارے ساتھ ہیں السلام علیکم
2: وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ کیا ہے خیر ٹھیک ٹھاک
0: جی الحمدللہ اللہ کا شکر ہے جی کون ہے ہمارے ساتھ نام بتائیں گے اپنا
2: عبدالرزاق عجیز ڈبرہ سے ہوں
0: عبدالرزاق بھائی ڈبرہ سے ہیں عبدالرزاق بھائی کیسے ہیں آپ ٹھیک ہیں خیریت سے ہیں جی الحمد للہ میں بالکل بھی ٹھیک ہوں خیریت سے ہوں آپ خیریت سے ہیں
2: الحمد للہ میرے سے گونڈے میں درد کریں گے
0: پچھلے ہفتے کیرا مسئلہ سر گھن کے آیا پہلے میں کوئی دسو
2: پچھلے ہفتے کا یہ مسئلہ ہے نا ایک پاس ہاتھ درد کریں گے
0: درد اپنی صحت جان کو جان ہے جہان ہے اگر اپنی خیال نہ رکھے سو اپنا خیال نہ رکھے سو تو بات کی میں زندگی گزر سی اپنے واسطے تو ٹائم کڈنا پوندا اپنے واسطے ٹائم کڈو پھرن ٹرن لگے ونجو ہفتے واسطے
2: ایک گل ہے کہ بالکل صحیح ہے کہ کروں کل آدمی تو بچے ان کو نہ کہے کہ کرا دیو
0: اچھا چلو اللہ پاک تو آسانی کرے تے ان 24 گھنٹوں کو زیادہ ٹائم تو کوئی تھی نہیں سکتا اسی 24 گھنٹے دے اندر ہی سارے معاملات انسان کو پورے کرنے ہوندے ہیں کہ 25 گھنٹے اگر تھی ونجن یا 26 یا 27 گھنٹے تھی ونجن تو کوئی فرق آوے سی
2: نہیں
0: فرق چوبی گھنٹے ان 24 گھنٹوں میں سب کچھ کرنا ہے ایسا سمنا بھی ہے تے کام ہی کرنا ہے تے روٹی ہی کھانی ہے تے نمازاں ہی پڑھنے سب کچھ کرنا ہے ہوں وہ قابل بندہ وہ جڑے 24 گھنٹے کو صحیح طریقے سے استعمال کر گئے 8 گھنٹے سمو 8 گھنٹے کم کرو تو بھی 8 گھنٹے کیا کرے سو
2: 12 گھنٹے تھی 16 گھنٹے تھی 8 سے 16
0: 8 گھنٹے سمن دے ٹھیک ہے 8 گھنٹے کم کرن دے ٹھیک ہے تے باقی 8 گھنٹے اون دی نمازاں پڑھ سو تساں روٹی چھوٹی کھا سو ورزش کرے سو لوکاں نال مل سو جل سو دنیا داری کرے سو تو 24 گھنٹے 8 گھنٹے تے تقسیم ٹھیک ہے
2: بالکل
0: بالکل ابراہیم سولر بھائی بیٹھے پہنچو یا وات شیخ اتار روڈ ضیا جنرل سٹور ہے ٹھیک
2: ہے
0: ابراہیم بس ابراہیم بھائی تو ونجے تو انہوں نے بلکہ وہ تو میں تصویر بھیجی جی بندہ جیسے وائن کے گندے وہ بھائی میرے پکچر بھیجی پی واٹس ایپ سے
2: طاقت
0: چلو اسا یہ دعا بھی کرے سو اللہ پاک تو کو مان جی گاں دے وے جانے دے کو دودھ دی کمی بھی نہ ہوے تو طاقت پلس ریگولر پیو راں ٹھیک ہے بھائی جان
2: اپنی گا ہے تو سو سُک گئی سو پہلے سو ائے ہوں سُک گئی ہوں نہیں مطلب ان طاقت پلس نہیں مطلب
0: اچھا چلو ٹھیک ہے ٹھیک ہو گیا جناب عبد الرزاق بھائی بہت مہربانی شکریہ جناب اب دودھ کا مسئلہ ہے جناب دودھ نہیں ہے ٹانگ میں تو بھائی دودھ تو ابھی آپ کو خود جو ہے وہ برابر کرنا پڑے گا کیونکہ آپ نے طاقت پلس کو انٹیک کرنا ہے لینا ہے تو دودھ کے بغیر تو نہیں چلے گا ویسے اس کو خشک بھی کھا سکتے ہیں آپ ٹھیک ہے جناب لیکن وہ افیکٹو وہی ہوگا جب آپ نیم گرم دودھ کے ساتھ اس کو استعمال کریں گے نیم گرم تھوڑا ہلکا گرم ہو ویسے ہی السلام علیکم
3: السلام
0: نظر حسن سر سندال موجود ان کی حال ہے سر ٹھیک ٹھاک ہے وہ ڈیری ملک کی کیسن بڑھوں ٹھیک ہے بلکہ نال ہی کھیری سک گئی ہے گاند آتے ہیں ان کے کرو ڈبی تا ختم تھے لیکن کھیری نال سک گئی ہے تو ہوں دوجی ڈبی تا ہوں لیکن سو جلے کھیر ہو سی تا نہیں
3: ٹائم کیم کے تو ساو گائیاں دے کھیر بتا ہوا واسے کوئی چھوٹی بنا ہو تو سلام دعا ٹھیک ہے جی تھوڑے ریزلٹ ہم نے پہنا سا خوش ہے لالا
0: اچھا خوشی میں ماشاءاللہ سارے پروڈکٹس کو ہیں جی
3: جی بہت مزہ آندا پیے
0: بس اگلے ہفتے آسو تو ان شاء اللہ سارے نویں پروڈکٹ جہاں آدھے پے سی ان پروڈکٹ کے بارے بھی تصا سنتے پیا ہو سی کہ اصا کہ نویں شاید تارے واسطے اصا گن کے آدھے پے ہیں بہت سارے لوگوں کے بہت وا مسئلہ جہاں اچھائیاں والا ہے پرانے کو پرانے اچھائیاں ان شاء اللہ وہ ختم کرنے والے ہیں اصا اللہ کے حکم نال ایک بہت پاور فل فارمولا تقریباً اصا تیار کر چھوڑا ہے بس ان کی پیکنگ شیکنگ رانی ہے ڈبیاں بند تھی کے تھوڑے تک پہنچنا صرف ٹھیک ہے سی سوری میں ہاتھ لگ گیا اور کال کر گئی تھی جناب یہ پروڈکٹ ہم آپ لوگوں کے لیے لے کے آ رہے ہیں

शहर से। स्वीट वाली दुरे अदन हमारे साथ हैं जनाब, और दुरे अदन क्या कह रही है, वेलकम करते हैं इनको अपने प्रोग्राम के अंदर, द यूजर ऑफ फोनिकेशन प्रोडक्ट। अस्सलाम वालेकुम मोहतरम वाले उस्ताद जी। अच्छा मैं एक बात याद आ गई, डियर इस्माइल खान के जो लिसनर हैं हमारे और जो केसन शॉप पर आके खरीदारी करते हैं, उनके लिए हमने एक स्कीम स्टार्ट की है जो आज से स्टार्ट हो चुकी है, आज से। और वो अगेन कूपन सीरीज है हमारी। कूपन आपको पता है, दो तीन महीने से हम कूपन वगैरह नहीं चला रहे थे, हम तरतीब सोच रहे थे कि कुछ नया करें आप लोगों के लिए, तो हमने कूपन सीरीज स्टार्ट की है आप लोगों के लिए। लेकिन ये पहली दफा से मुख्तलिफ है, यानी कि पहले इस तरह होता था कि आप केसन शॉप पर जब कोई भी चीज खरीदते थे तो उसके साथ क्या होता था कि एक प्रोडक्ट के साथ एक कूपन हम आपको देते थे, एक कूपन नंबर होता था, एक प्रोडक्ट के ऊपर एक कूपन। तो 10 प्रोडक्ट कोई लेता था तो 10 कूपन होते थे, यानी कि अगर सीरीज स्टार्ट होती है 100, 102, 103, 104, 105, तो 5 प्रोडक्ट हैं तो 5 कूपन, 101, 102, 103, 104, 105, इसी तरीके से ये होता था। लेकिन फिर उसके ऊपर हम क्या करते थे, कुरंदाजी करते थे हर महीने और गिफ्ट देते थे आपको केसन शॉप से। लेकिन अभी हमने चेंज किया है, अभी हमने एक कूपन रखा है 1000 की खरीदारी के ऊपर। अगर आप 1000 की खरीदारी करते हैं, ये सजाद भाई आपकी खरीदारी कितने की थी, अगर 2000 की आपकी थी तो आपके 2 कूपन आप कॉल कर लीजिएगा, आपको व्हाट्सएप कर देंगे कूपन नंबर और अपने पास आपने रख लेने हैं, ठीक है। तो कल की तारीख में जो लोग आए चलो उनको भी हम दे देंगे, लेकिन आज से परमानेंट स्टार्ट हो चुकी है हमारी ये स्कीम, आज कूपन कुछ बने भी हैं। यानी 1000 के प्रोडक्ट जब आप खरीदेंगे केसन शॉप पर, केसन वाली अपनी शॉप डेरा इस्माइल खान में जो मौजूद है अकबर प्लाजा में, मियां कमर्शियल मार्केट के बैक साइड के ऊपर है अकबर प्लाजा, और उसी के अंदर हमारी शॉप है। तो 1000 के प्रोडक्ट खरीदने के ऊपर आपको एक कूपन मिलेगा, ठीक है जनाब। लेकिन इसका इनाम बड़ा है, यानी 5000 रुपए कैश है, ठीक हो गया। 5000 रुपए कैश आपको हम देंगे अगर आपका कुरंदाजी में नाम आ गया। अब महीने में आप बहुत सारे लोग हैं तो 3-3, 4-4 दफा आते हैं और 1000, 1500 की खरीदारी करते हैं, तो उनके 3-4 कूपन बनेंगे, ज्यादा से ज्यादा मौका होगा कुरंदाजी के अंदर जितने ज्यादा कूपन होंगे। तो एक कूपन आपको मिलेगा 1000 की खरीदारी के ऊपर, यानी 1000 की चीजें खरीदेंगे एक कूपन मिलेगा। हर महीने की 10 तारीख को कुरंदाजी होगी और उस 10 तारीख में हम कुरंदाजी करेंगे और जिसका भी नाम निकलेगा उसको 5000 रुपए कैश इनाम केसन कंपनी की तरफ से दिया जाएगा। लेकिन उसको जो हमारी डायरेक्ट अपनी आउटलेट है जो केसन की डेर इस्माइल खान में मौजूद है वहां से आप खरीदेंगे। तो एक 10 यानी के 1000 की खरीदारी के ऊपर एक कूपन। दूसरा इनाम क्या हमने रखा है कि आपके पास जो इस्तेमाल शुदा एम्प्टी बॉक्सेस हैं केसन के, चाहे वो साबुन का बॉक्स है, चाहे शैम्पू का है, चाहे क्रीम का है, चाहे फेस वॉश का है, चाहे स्किन टोनर का है, किसी भी चीज का जो आप यूज कर चुके हैं वो आपने जमा करवाने हैं केसन शॉप के ऊपर, एक महीने के जिसके सबसे ज्यादा खाली बॉक्सेस होंगे, एम्प्टी बॉक्सेस होंगे, वो भी इनाम का हकदार होगा और उसको भी केसन शॉप पर इनाम दिया जाएगा हर महीने की 10 तारीख को। ये वाला जो सीन है हर महीने की 10 तारीख को होगा। ये चूंकि अभी महीने का एंड है, अभी 24 तारीख है, तो इस 10 तारीख को कुरंदाजी नहीं होगी, इसमें शायद हम एम्प्टी बॉक्सेस की कर लें, लेकिन ये कुरंदाजी अगले महीने की, अगले से अगले महीने की 10 तारीख को होगी। ये तो अभी 6 दिन बाद नया महीना स्टार्ट हो जाएगी, ये तो 15 दिन होंगे, पूरा महीना भी नहीं होगा ना, तो वो हमारे पास एक अच्छी अमाउंट आ जाएगी। हो सकते हैं हम 5000 से ज्यादा का इनाम भी दे दें। यकीन कीजिए आप लोगों की वजह से मैं आज ज्वेलर के पास गया और हमारे साथ ज्वेलर एक बैठे हुए, बल्कि 2 के पास गया, और उसमें मैंने कहा कि जो सोने का गिफ्ट है वो कम से कम कितने का बनेगा, गोल्ड का। तो उसने मुझे कहा टॉप्स दिखाए, ठीक है जनाब। तो उन्होंने कहा कि ये मिल सकते हैं आप, यानी कि जो आप अमाउंट बता रहे हैं ना, तो मेरी अपनी सोच ये है कि कोई गोल्ड की चीज आप लोगों को हम दें, ठीक है जनाब। लेकिन अगर कोई गोल्ड की चीज ना दे सके तो ये 5000 का जो कैश इनाम है ये आप लोगों को जरूर दिया जाएगा। हाँ ये भी हो सकता है कि अगर हमारे पास सेल आउटस्टैंडिंग होती है केसन शॉप पर तो फिर वो गोल्ड का सीन भी ऑन हो सकता है, उसमें भी कोई इतनी बड़ी बात नहीं है। तो जनाब केसन शॉप पर आइए, शॉपिंग कीजिए, मियां कमर्शियल मार्केट की बैक साइड के ऊपर अकबर प्लाजा के अंदर केसन शॉप मौजूद है। डेर इस्माइल खान की बात कर रहा हूँ जनाब, इसके अलावा
مختلف دکانیں ہیں ڈیرس مل خان میں, ہر جگہ آپ کو کیسن کے پروڈکٹ ملتے ہیں. سویٹ دور ادن کہتی ہیں دی یوزر آف اونلی کیسن پروڈکٹ, السلام علیکم محترم استاد جی, ویلکم ٹو دا شو, میٹھی آواز شو ہمیشہ کی طرح پیارا اور دلوں کو اچھا لگنے والا ہے. اینڈ سونی آپ ہی کے یو حیا ہیپی فرا پتن کہاں غائب ہو گئی ہیں, بالکل غائب ہیں. آپ سب کیسی ہیں استاد جی؟ جس فار یو لطیفہ ہے, بیوی کے انتقال پر باوجود کوشش کے شوہر کے آنسو نہ نکلے. اچھا یہ کون سی بات ہے؟ اچھا باوجود کوشش کے شوہر کے آنسو نہ نکلے تو ایک دوست نے اسے مشورہ دیا کہ تصور کرو کہ وہ واپس آ رہی ہے. تاریخ لکھنے والے لکھتے ہیں پھر شوہر کی چیخیں مار مار جی چیخیں مریخ تک سنی گئیں. پلیز جسٹ ون اسمائل, طبیعت ٹھیک ہے نہیں؟ چلتی ہوں. چلے جی, میں نے اسمائل دی تھی آپ کو. اور تھینک یو سو مچ جی, بہت سارے لوگ پریشان آج کل کی دور میں اور وہ بھی ہنس پڑے ہوں گے. کیسن کے پروڈکٹ آپ کو ڈیرس مل خان, اور ہمارے ساتھ ٹانگ سے سنی موجود ہیں, خیریت پوچھ رہی ہیں جی, بہت شکریہ. اور ان کے پاس سنی ٹانگ میں ہیں جناب, اور ان کا بھی اپنا, انہوں نے اپنا نظام بنایا ہوا ہے یاسین قبرستان کے سامنے جناب, جو ہے یاسین قبرستان گڑا بلوچ کے اندر ہے, اور اسی کے سامنے عمران اینڈ رمضان جرنل سٹور ہے جناب. آپ وہاں پر کیسن کے سارے پروڈکٹ حاصل کر سکتے ہیں. اور اچھا جی, ابراہیم سولر اینڈ بیٹری سلام کہہ رہے ہیں جی, وعلیکم السلام. اور جو لوگ عمران رمضان جنرل سٹور سے ہمارا ویٹ کم پیٹ کم طلب کر رہے تھے, یا طاقت پلس, میرے خیال میں کہ آج ان کے پاس پہنچ گیا ہوگا, تو جو لوگ طلب کر رہے تھے بھی ادھر پہنچے اور ان سے حاصل کریں, اور اگر نہ آیا ہو تو پھر ایک دفعہ پھر سے پہنچے. جی دوسری دفعہ خالی آپ نہیں آئیں گے. سلام خلیل چاچو, قلندر علی شاہانی, نیاز حسین شاہانی کہہ رہے ہیں کہ صدا خوش رہے ہیں جی, بہت شکریہ. آپ بھی صدا خوش رہے. ٹانگ کے اندر جو لوگ ہمیں سن رہے ہیں, بہت شکریہ ٹانک والوں کا, جس طریقے سے کیسن کے ساتھ وہ محبت کر رہے ہیں. سب سے زیادہ اس وقت آپ ٹانک کے اندر کیسن کی جو پروڈکٹ استعمال کی جا رہی ہے وہ طاقت پلس بہت زیادہ استعمال کی جا رہی ہے, اس کے بعد شفا درد کو بہت زیادہ استعمال کیا جا رہا ہے, اس کے بعد ویٹ کم پیٹ کم آئل اور شیمپو اپنی اپنی جگہ کے اوپر, صابن اور کریمیں ایک تھوڑے سے ڈفرینس کے ساتھ, کہ کوئی چیز بہت زیادہ تو کوئی اس سے کم, کوئی اس سے کم. لیکن میں ٹانک والوں کو ایک بات کہوں گا, آج بھی ہمارے پاس ایک بھائی آئے ہوئے تھے اور ان کا بیسیکلی تعلق جو ہے ٹانک سے, اور ابھی وہ ڈیرہ میں رہتے ہیں. کہتے ہیں ٹانک کا پانی اتنا استعمال کیا کہ بال خراب ہو گئے, اور یہی وجہ ہے کہ آپ کا ہم آئل اور شیمپو استعمال کرتے ہیں. ہمیں کسی نے بتایا کہ یہ خراب پانی سے خراب ہونے والے بالوں کے لیے بہت زبردست ہے. تو بالکل آپ نے بالکل صحیح سنا ہے. اور اگر آپ کو بھی لگتا ہے کہ آپ کے بال آپ کے خراب پانی کی وجہ سے خراب ہو گئے, تو فردر آپ انہیں خراب ہونے سے بچا سکتے ہیں. کیسے بچا سکتے ہیں؟ کیونکہ کیسن کا جو شیمپو ہے وہ کھارے پانی, ہارڈر واٹر, نمک والا پانی, جو بھی خراب پانی ہوتا ہے جو بالوں کو خراب کرتا ہے, اس کے اثر کو زائل کرتا ہے. ٹھیک ہے جناب؟ آرسینک زدہ پانی, یہ سارے پانی جو ہوتے ہیں بالوں کے لیے بہت زیادہ خطرناک ہوتے ہیں. کیسن شیمپو کو استعمال کیجئے. ٹانگ کا ہر بھائی ہر بہن کے گھر میں کیسن شیمپو ہونا چاہیے. آپ ہمیں دعا کریں گے, یہ فارمولا صرف کیسن کے پاس ہے. یہ جو واٹر کو, خراب پانی کے اثر کو ختم کرنے والا فارمولا ہے نا, یہ صرف کیسن شیمپو کے اندر موجود ہے. آئی تھنک کسی اور شیمپو میں آپ نے کبھی نہیں سنا ہوگا, یا کسی کمپنی نے آپ کو نہیں بتایا ہوگا کہ ان کا شیمپو خراب پانی کے اثر کو زائل کرتا ہے. یعنی کہ وہ پانی آپ, کیونکہ اس کے اندر ای ڈی ٹی اے کو شامل کیا گیا ہے جو کہ فوری طور پر پانی کے اس تیزابی اثر کو ختم کر دیتا ہے جو آپ کے بالوں کو نقصان پہنچانے والا ہوتا ہے. تو کیسن نیچرل پاکستان کے پروڈکٹس کے اوپر اعتماد کرنے کا بے حد شکریہ. اور جس طریقے سے طاقت پلس کو ٹانک والے استعمال کر رہے ہیں, انہیں میں یہ ریکمینڈ کروں گا کہ اسی طریقے سے کیسن کا جو شیمپو ہے اس کا بھی استعمال کیجئے. یقینی طور پر آپ کو اس سے بے تحاشا فائدہ ہوگا. تو ٹانگ کے اندر کہاں آپ کو سارے کے سارے پروڈکٹ ہمارے ملتے ہیں. منصور جنرل سٹور صدام پلازا میں,
वहां पर मौजूद है, आपको प्रोडक्ट मिलेंगे। इसके अलावा सदर प्लाजा जो है, सदर प्लाजा की बेसमेंट में अल मदीना जनरल स्टोर है, आप वहां पर भी पता कीजिएगा। इसके अलावा अल बदर मार्केट टांग के अंदर जो मौजूद है, वहां पर फहीम जनरल स्टोर है, उनसे भी पता कीजिएगा। और इसके अलावा ट्रैफिक चौकी के साथ गुलाम जान जनरल स्टोर, गुलाम जान जनरल स्टोर है जनाब, वहां पर भी आप पता करेंगे तो केसन के सारे प्रोडक्ट आपको मिलेंगे। डेरिस मिल खान में हर जगह आपको प्रोडक्ट मिल रहे हैं। पहाड़पुर के सुनने वाले, पूरा पहाड़पुर भरा हुआ है। और अवेज ट्रेडर राहत की एजेंसी जो है पहाड़पुर में, डाखाना के बिल्कुल सामने, वहां पर आपको केसन के प्रोडक्ट मिलेंगे। और वहां पर ताकत प्लस आपको 450 रुपए की मिल रही है, उधर पहुंचेगा आपको 50-60 रुपए की बचत मिलती है। इसके अलावा हसीब जनरल स्टोर है रंगपुर अड्डा के ऊपर, वहां पर भी आप केसन के सारे प्रोडक्ट हासिल कर सकते हैं। इसके अलावा हैदर मेडिकल स्टोर, न्याजी मेडिकल स्टोर और दोहोतर अड्डा, ठीक है जनाब, दोहोतर अड्डा के ऊपर नईम कुंडी जनरल स्टोर जो कि नया स्टोर बना हुआ है, नया सेटअप है। वहां पर केसन के पहले फेस वॉश शॉर्ट थे, अब फेस वॉश वहां पर पहुंच गए हैं, साबुन भी मौजूद हैं, क्रीमें भी मौजूद हैं, ताकत प्लस भी मौजूद है, और वेट कम पेट कम और हाजमा कंट्रोल सिरप भी आपको मिलेगा। कहां पर जी जनाब, दोहोतर अड्डा चौक पर, डेरस मिल खान टांग और पहाड़पुर में सुनने वालों का, सभी सुनने वालों का बेहद शुक्रिया। इसी तरीके से केसन को सपोर्ट करते रहिए, आने वाले दिनों में आप लोगों के लिए खुशखबरियां हैं, आप लोगों के लिए कुछ नए प्रोडक्ट हम लेके आ रहे हैं जो जाहिर बात है कि आपकी जरूरत है, और इस जैसे प्रोडक्ट आपने इससे पहले इस्तेमाल नहीं किए होंगे। कल तक के लिए इजाजत देंगे, अल्लाह ने जबान।

0: رمز و مزا اور خوشحالی و استحکام کا حسین سنگم. آپ سن رہے ہیں ریڈیو امن 88.4 ڈاک.
1: आपका अपना रेडियो रेडियो में 88.4 नेटवर्क.
2: It's 7 o'clock. Hourly time check is brought to you by Radio Amal. Jhun Rang Amal.

0: नो टेंशन शैम्पू एंड नो टेंशन हेयर ऑयल अगर सोच विस्तानी उर्जी की विस्तानी गंड नदी या विस्तान नरम नदी मुलायम नदी या चिकम द अक्सर जम गफेन दी सहर विस्तान चुकम द किस्मन कवि नो आगे चुकम द कन अडेल जात विस्तान उर्जी की विस्तान चुकम द कन अगर कंगे की हक हुई नो आगे टोलो द परा दा जम वी पैगाम दी जी चा जम गफेन दी विस्तान उर्जी की या जम गरुणा विस्तान उर्जी की या प केस्पु में दे खरक ती पके नो आगे टोलो द परा दा जम वी पैगाम दी चिता सुजान नो टेंशन शैम्पू नो टेंशन हेयर ऑयल रवाख ले इंशाल्लाह अल्लाह तआला फजल करम सरा कम तास विस्तान दी अब दी گن ہوں شی نرم ہوں شی ملائم ہوں شی اور بے بدر تخلق فائز شی دادی مختان تا کر کڑی کسی دی کڑی دی تو بالکل پو مارکیٹ کی ملاوی کی نو ٹینشن شیمپو نو ٹینشن ہیئر آئل زان لے رواخ لی سی مالک ہے منن جی
1: چاہتوں کے رنگ امن کے سم امن ریڈیو 88.4 نیٹورک کلا تخنن پر اختیخ کل اخکاری
2: اسماخ کلی بغولی نخکارم چی کلا نمی صفات پیچی کریم استعمال اول شروع کردی زما دا مخنا دا دانی دا غنا ترسیری او دا مخ توروالی بلکل ختم شویدی
1: وی اللہ دوم را زر سنگا
2: اسماخ صفات پیچی کریم یو هربل او مایری پروڈکٹ دی چی 5 دن استعمال اول سرا زما دا مخنا دا غی مسلی ختم شوی
1: واہ بیا ہو زہم غانم چی زما مخ ستا پشان خیست شی کلا اس دارا تا ویا چی صفات بیوٹی کریم با منگتا چرت ملوی گی
2: صفات بیوٹی کریم بستا ستا ہر کسمیٹکس ان جنرل سٹور کی پا اسانے

0: Radio Aman, Eto Shi, Asha Yecha.
1: जिंदगी में सुकून सेह से जुड़ा होता है और जब इलाज कुदरती हो तो यकीन खुद बहुत बढ़ जाता है। इश्मा हर्बल ऑयल, कुदरत का इलाज, सुकून का एहसास और शफा का भरोसा। इश्मा हर्बल ऑयल कुदरती जड़ी बूटियों से तैयार करदा एक ऐसा ऑयल जो बेशुमार बीमारियों में मुफीद है, जैसा कि मैदे की तेजबियत, जलन, बदहजमी, भूख की कमी, कब्ज, दिल और गुर्दों की तकलीफ, जोड़ों और पट्टों के दर्द, सर दर्द, मुंह के चाले, ये सब तकलीफ अब खत्म, क्योंकि हल है सिर्फ और सिर्फ इश्मा हर्बल ऑयल। कुदरती जड़ी बूटियों से तैयार करदा ये शिफा बहश ऑयल जिस्म के अंदर और बाहर दोनों के लिए मुफीद। इश्मा हर्बल ऑयल, कुदरत का मुकम्मल इलाज, हर दर्द का आसान हल।
2: یا اللہ خیر دا چی بیاد اسی ڈازی دی اللہ زرمینی لوری منڈا کاؤ گورا چی سے چل لے
3: یارا بابا یو خوب پتا باندی هر وقت لگی بلیلی دا تو جمال خان بچی ہوشو کنی
2: نو بیاد بچی پا پیدا کی دو بانی سوگ ڈازی کئی اسی نا چی خپل خوشحالی دا چاپ غم کی بدل کی دا بچی پا پیدا کی دو باندی ڈازی نا بلکہ دا اللہ تعالی شکر ادا کول پکار دی
4: دا پیغام تاسو دا ولسی خیر خیگڑی لپارا دا ریڈیو امن لخوا واورے دو
2: ریڈیو امن لخوا واورے دو
5: بابا چی داز لپاس چو مال با موٹر سائیکل اخلی
2: نبا چه نا ستا عمر لا دا موٹر سائیکل لے چلاولو نده کلا چی تلوشی عمر دی دا تلو سکالوشی لیسنس چی جوڑشی بیا بدل اخلما بچه
5: بابا نو اخیر ولی او سراتا ولی ناخلی
2: گورا بچے دیر داسی خلق دی چی بے لیسنس گاڑی چلائی کم چی دیر دا خطری سبب گرزی
4: دا پیغام تاسو دا ولسی خیر خیگڑی لپارا دا ریڈیو امن لخوا واورے دو